भाग पले उनके मन इच्छित ही फल पावत है। रब के सुध को तिन त्रास कहा जो चरण गुरु चित लावत है। निर्मल नाम सुधा पर पूर्ण शब्द तरंग प्रगट दिने आगर। गैर गंभीर अथा अत बड़ सुबर सदा सबिद रतनागर। संत मराल करे कंतूहल तिन जम त्रास मिट्यो दुख कागर। कल जुग दुर्त दूर कर बे कौ दर्शन गुरु सगल सुख सागर। जाको मन ध्यान तरे फिरत सगल जुग कब को पावे आत्म प्रगास कहो। वेद बाणी सहित बिरंजस गावे जाको शिव मन गए न तजात कबलास कहो। जाको योगी जति सिद्ध साधक अनेक ताप जटा जूट पेख किए फिरत उदास कहो। सो तिन सब गुर सुख पाए कृपा धारी जी नाम की बड़ाई दई। गुर रामदास को नाम निधान ध्यान अंतरगत तेज पुंज ते लोक प्रगस। देखत दर्श पटक परम भजत दुख परहर सुख सहज बेगस। सेवक सिख सदा अत लुभत आल समूह ज्यों कुसुम सुबासे। वैद्यमान गुर आप थप्यो थेर सच्चो तख्त गुरु रामदास। तार्यो संसार माया मद मोहित अमृत नाम दियो सुमरथ। हुन कीर्तवंत सदा सुख संपत रिधर सिद्ध न छोड़े सत। दान बड़ो अतवंत महाबल सेवक दास कहो यो तथ। ताहे का प्रवाह काहू की जाके बसीस तरयो गुरगत। तीन पवन पर पूर रहो सोई अपन सरस कियो न जगत कोई। अपन आप ही उपायो सुर नर असुर अंत नहीं पायो। पायो नहीं अंत सुरे असुरे नर गण गंधर्व खो जंत फेरे। अविनाशी अचल अजो नहीं संभव पुरखोत्तम अपार परे। कारण कारण सुमरत सदा सोई सर्व जी मन त्यायो। श्री गुरु रामदास जयो जय जग में तय घर परम पद पायो। सदगुर नानक भगत करी एक मान तन मन तन गोबिंद दियो। अंगद अनंत मूर्त निज तारी अगम ज्ञान रस रस्यो हीयो। गुर अमरदास करतार कियो बस वाहो वाहो कर त्यायो। श्री गुरु रामदास जयो जय जग में तय घर परम पद पायो। नारद त्रू प्रहलाद सुदामा पुभ पुध हर के जोगण। अम्बरीक जय देवतर लोचन नामा अवर कबीर पण। तिनको अवतार पयो कर पिंतर जय जगतर परछायो। श्री गुरु रामदास जयो जय जग में तय घर परम पद पायो। मनसा का स्मरण तुझे नार काम क्रोध मिट्यो जो तिण। वाचा का स्मरंत तुझे तिन दुख दरिद्र मिट्यो जो खिण। कर्म कर तो दर्श परस पार सार बल पड़ जस गायो। श्री गुरु रामदास जयो जय जग में तय हर परम पद पायो। जे सदगुर सिमरंत नैन के तिमर मिटे खेन। जे सदगुर सिमरंत हृदय हर नाम दिनो दिन। जे सदगुर सिमरंत जी की तप्त मिटावे। जे सदगुर सिमरंत हृदय सिद्ध नवनिद पावे। तोई रामदास गुर बल पान मिल संगत तन तन करो। जे सदगुर लग प्राप्त पाई है तो सदगुर सिमरो नरो। जिन शब्द कुमाए परम पद पायो सेवा करत न छोड्यो पास। ताते गौर ज्ञान प्रट पुजियारो दुख दरिद्र अंधियार को नास। तब कीर्त जो संत चरण मुड़ लग है तिन काम क्रोध जम को नहीं त्रास। ये अंगद अंग संग नानक गुर तेव गुर अमरदास कह गुर रामदास। जिन सदगुर सेव पदार्थ पायो निज बस्त्र घर चरण निवास। ताते संगत सगन पाए पौ मान तुम मलियागर प्रगट सुवास। रूप प्रहलाद कबीर तलोचन नाम लय उपजो जो परगास। जे पिकत अत होय रहस मन तोई संत सहार गुरु रामदास। नानक नाम निरंजन जानियो इन्नी भगत प्रेम लिवलाई। ताते अंग अंग संग पयो सायर तेन शब्द सुरत की नीव
رکھائی۔ گر امرداس کی اکاتھ کتھا ہے، ایک جی کش کہی نہ جائی، تھوڑی سرشت سکل تارن کو، اب گر رام داس کو ملی بڑائی۔ ہم اوگن پرے ایک گن ناہی، امرت شاڑ بکھے بکھ کھائی، مایا مو پرم پے پھولے، سدھ دھارا سو پریت لگائی۔ ایک اتوں پنت سنیو گر سنگت، تے ملنت جم تراس مٹائی۔ ایک ارداس پاڑ کیرت کی، گر رام داس رکھو سرنائی، مو مال بوس کیو کام گئے کیس پچھاڑیو، رود کھنڈ پرچنڈ لوب امان سے چاڑیو، جنم کال کر جوڑ حکم جو ہوئے سو من، پل ساگر بندیو سر تارے سو پرسن، سر آد پات سچو تخت جوگ پوگ سنجوت بال، گر رام دا سج سال پان، توں اٹال راج اپاگ دال، توں سدگر چو جگی آپ آپے پرمیسر، تھور نر سادک سدھ سکھ سے ونت تورے تور، آد جگاد اناد کلا تاری ترلو ہے، آگم نگم ادرن جرا جم میں آرو ہے، گر امرداس سر تھپیو پرگامی تارن ترن، اگ انتک بدے نا سل کب، گر رام داس تیری سرن۔ سوئیے محلے پنجویں کے، ایک او انکار سدگر پرساد، سیبرنگ سوئی پرخ اچل ابناسی، جے سمرت درمت ملناسی، سدگر چرن قبل تارنگ، گر ارجن گن سہج بچارنگ، گر رام داس کر کیو پرگاسا، سگل منورت پوری آسا، تے جنمت گرمت برہم پچھانیو، کل جوڑ کر سجس وکھانیو، بھگت جو کو جیتوار ہر جن کیو پایو، سبد گرو پرکاسیو ہار رسن بسایو، گر نانک انگد امر لاگ اتم پل پایو، گر ارجن کر گر رام داس بھگت اتر آیو، بڑپاگی ان مانیو رد سبد بسایو، من مانک سنتوکھیو گر نام درڑایو، اگم اگوچر پار برہم سد گر درسایو، گر ارجن کر گر رام داس ان پو ٹھہرایو، جنک راج برتایا سد جگ آلینا، گر سبدے من مانیا اب تیج پتینا، گر نانک سچ نیو ساج سد گر سنگ لینا، گر ارجن کر گر رام داس اپرمپر بینا، کھیل گوڑو کیو ہارائے سنتوک سماچرو، بیمل بدھ سدگر سمانو آج انی سمپویو، سجاس کل کبین بکھانیو، گر نانک انگد وریو گر انگد امر ندھان، گر رام داس ارجن وریو پارس پرس پرمان، سجیون ارجن امول آج انی سمپو، پے پنجن پر دکھ نمار اپار انم پو، آگے گین پرام پرانت دین سیتل سکھ داتو، آسمپ ادویو پرخ پورن بدھاتو، نانک آد انگد امر سد گر سبد سمایو، تان تان گرو رام داس گور جن پارس پرس ملایو، جے جے کار جا جگ اندر مندر پاگ جگت سے ورہتا، گر پورا پایو بڑ پاگی لیو لاگی میدن پر سیتا، پہے پنجن پر پیر نوارن کل سہار تجھ جس بگتا، کل سوڈی گر رام داس تان ترم تجا ارجن گھر پگتا، ترم تیر گرمت گبھیر پر دکھ بسارن، سبد سار گھر سم ادار انگ میو نوارن، مہا دان سدگر گیان من چاو نہ ہٹے، ستونت گھر نام منتر نامرد نان کھٹے، گر رام داتن سرب میں تے چندو واتانیوں، گر ارجن کل اچرے تے راجو گرہ جانیوں، پے نرپو مانیوں لاکھ میں الکھ لکھایو، اگ میں اگوچر گت گمبھیر سب گر پرچایو، گر پرچے پروان راج میں جوگ کمایو، تن تن گر تن اپار سر سبر پھرایو، گر گم پرمان اجر جریو سر سنتوگ سمایو، گر ارجن کل اچرے تے سہج جوگ نج پایو، امیو رسنا بدن بردات
ਅਲਖੇ ਪਾਰ ਪੁਰਸੂਰ ਸ਼ਬਦ ਹੋਮੇ ਨਿਵਾਰਿਓ ਪੰਚਾਰਨ ਦਲਿਓ ਸੁਨ ਸਹਿਜ ਨਿਜ ਕਰ ਸਹਾਰਿਓ ਹਰ ਨਾਮ ਲਾਗ ਜਗ ਉਧਰਿਓ ਸਭ ਗੁਰ ਦੇ ਵਸਾਇਓ ਗੁਰ ਅਰਜਨ ਕਲ ਉਚਰੈ ਤੈ ਜਨ ਕੈ ਕਲਸ ਦੀਪ ਪਾਇਓ ਸੋਰਠ ਗੁਰ ਅਰਜਨ ਪੁਰਖ ਪ੍ਰਮਾਣ ਪਾਰਥੋ ਚਾਲੇ ਨਹੀਂ ਨੇਜਾ ਨਾਮ ਨਿਸ਼ਾਨ ਸਤਿਗੁਰ ਸ਼ਬਦ ਸਵਾਰਿਓ ਪਵਜਲ ਸਾਇਰ ਸੇਤ ਨਾਮ ਹਰੀ ਕਾ ਬੋਹਿਥਾ ਤੋ ਸਤਿਗੁਰ ਸੰਹੇਤ ਨਾਮ ਲਾਗ ਜਗ ਉਧਰਿਓ ਜਗਤੇ ਉਧਾਰਨ ਨਾਮ ਸਤਿਗੁਰ ਤੁਠੇ ਪਾਇਓ ਅਬਨਾਹਿ ਅਬਸਰ ਕਾਮ ਬਾਰੰਤਰ ਪੂਰੀ ਪੜੀ ਜੋਤ ਰੂਪ ਹਰ ਆਪ ਗੁਰੂ ਨਾਨਕ ਕਹਾਇਓ ਤਾਦੇ ਅੰਗਦ ਭਇਓ ਤਤ ਸਿਉ ਤਤ ਮਿਲਾਇਓ ਅੰਗਦ ਕਿਰਪਾ ਧਾਰ ਅਮਰ ਸਤਿਗੁਰ ਥਿਰ ਕੀਓ ਅਮਰਦਾਸ ਅੰਮ੍ਰਿਤ